0: Assalamu alaikum Pakistan and assalamu alaikum everyone. This is me Fatima Khan aur aap sun rahe hain FM 100 Pakistan. Aap sabko khush aamadeed kehte hain program cooking special mein jisme hamare sath maujood hoti hain cooking expert Rida Aftab. Assalamu alaikum Rida.
1: Wa alaikum assalam aur assalamu alaikum tamam dekhne walon ko sunne walon ko.
0: Kaisi hain?
1: Alhamdulillah Allah ka shukr hai bilkul theek.
0: Zabardast ye to bahut achhi baat hai ki Rida bilkul theek thaak hain aur maze mein hain aur usi ke sath sath bhai आप भी हमारे प्रोग्राम का हिस्सा जल्दी से बन जाएं रिदा आफ्ताब से जो रेसिपीज आपको पूछनी है कोई टिप्स आपको लेनी है सो एज सून एज पॉसिबल आप लोगों को जो है ना वो हमारे प्रोग्राम में कनेक्ट होना है और फिर आप रिदा आफ्ताब से पूछ सकते हैं साथ ही साथ हम गुफ्तगू के सिलसिले को आगे तो बढ़ाएंगे लेकिन मेरे पास ब्रेक आ चुका है जिसे शामिल करना है जरूरी पहले ब्रेक को शामिल करते हैं फिर वापस आकर आपको तरीकाकार बताते हैं कि कैसे आप भी बन सकते हैं हमारे प्रोग्राम का हिस्सा सो वी विल बी राइट बैक इन फ्यू मिनट्स
2: It's 12:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
3: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
4: سونا صحت کامیابی اسکیم کے تحت کارڈ کو اسکریچ کریں اور پائیں بے شمار قیمتی انعامات
5: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے

0: ओके, स्वागत है वापस एक छोटे से ब्रेक के बाद. और जल्दी से आप लोग हमारे प्रोग्राम का हिस्सा बने. रदा आफ्ताब हमारे साथ मौजूद हैं, कुकिंग स्पेशल आप लोग सुन रही हैं. 12 से 1 के दरमियान फ्राइडेज एंड सैटरडेज को हमारा साथ होता है रदा आफ्ताब के साथ, जहां पर बहुत सारी बातें भी होती हैं और रेसिपीज भी होती हैं. मैं और रदा जो है वो रेसिपीज तो शेयर करते करते लेकिन और भी ना साथ साथ चिट चैट भी करते हैं, जिससे जरा और मूड भी अच्छा होता है और लोग भी इंजॉय कर रहे होते हैं कि रेसिपीज के साथ साथ ताजा तरीन सूरत हाल पर भी नजर डालना इट्स वेरी इंपॉर्टेंट. रदा भी दुखी हो गई कि बारिश नहीं हुई और हम पूरा कराची तो काफी अरसे से दुखी है ही. उम्मीद पर दुनिया का
1: है. बारिश से भी काफी चीजें देखिए, बड़ी बड़ी बिल्डिंग सारी धुल जाती हैं,
0: बिल्कुल
1: सब अच्छे हो जाते हैं और थोड़ा सा कहते हैं ना कि बीमारियां जो होती हैं वो भी खत्म हो जाती हैं.
0: बारिश एक जरूरत है जिंदगी की भाई, बहुत इंपॉर्टेंट है. अच्छा ये भी नहीं होता कि आर्टिफिशियल रेन ही करवा दें यहाँ पर, तो यहाँ पे तो यही ये खौफ रहता है कि पानी जमा हो जाएगा. लेकिन एक जाने फिरता मुझे लगता है कि शायद अल्लाह पाक का इस दफा कोई एहसान ही है कराची वालों पर कि बारिश नहीं हो रही, क्योंकि कराची के जो हालात है वो उस वक्त मुझे लगता है बारिश बेर ही नहीं कर सकते.
1: अच्छा
0: रोडे सड़कें
1: सब खुले खुदे हुए, हर साल यही होता है और क्या होता तो यही है, क्या करें. बस अल्लाह करे हो भी जाए लेकिन इतनी ज्यादा तबाही की ना हो, थोड़ी थोड़ी हो फिर खत्म हो जाए, फिर थोड़ी थोड़ी
0: रहमत वाली बारिश हो जाए. और अभी अगस्त के आज है 15, तो यानी कि 15 दिन ही बचे हैं, तो अगर इन दिनों में हो जाए तो हो जाए, क्योंकि फिर इसके बाद तो कोई मॉनसून सिस्टम आता ही नहीं है, यही लास्ट पीरियड होता है. सो लेट्स होप फॉर द बेस्ट इंशाल्लाह कि बारिश होगी. इस दफा तो बिल्कुल सही प्रेडिक्शन रही कि बारिश ना होने के हालांकि अभी जो सिस्टम आया था वो भी पूरे सिंध में बारिश उसने बरसाई लेकिन कराची नहीं आया, वो रूठा है वो कराची से.
1: बस पता नहीं अल्लाह की मर्जी है, बस क्या कर सकते हैं,
0: बस रूठा. ऑल राइट जी, मैसेज की जाने पे चलते हैं. रेदा हमारे पास मैसेज आ चुका है, कहते हैं आप ही मुझे स्ट्रीट स्टाइल चौमन बता दें.
1: स्ट्रीट स्टाइल, चलिए जी आप नोट कर लीजिएगा. अच्छा उसके लिए तो आपने स्पैगेटी का पैकेट ले लेना है, उसको बॉईल कर लेना है, थोड़ा सा नमक और ऑयल डाल के जिस तरह सिंपल तरीके से बॉईल करते हैं. बॉईल करने के बाद फिर आपने क्या करना है, उसको एक दफा नल वाले पानी से निकालें ताकि उसका स्टार्च निकल जाए. फिर एक खाने का चम्मच इसके अंदर ऑयल लगा के आप रख दीजिए, वरना क्या होता है जितनी देर में हम बाकी चीजें रेडी करते हैं वो पूरा जुड़ जाता है. एक खाने का चम्मच ऑयल लगा के उसको अच्छी तरह से आपने साइड पे रख देना.
0: ठीक है,
1: अब आपने आधा किलो चिकन लेना, बिल्कुल पतले पतले से उसके स्ट्रिप्स कट कर लेना. ठीक है, वो ले लेना. शिमला मिर्च, बंद गोभी, गाजर, हरी प्याज, वो सारी मिला के आपने ले लेनी है तकरीबन आधा किलो की जितनी मिक्स सारी सब्जियां, जो जो आपको सब्जी डालनी है. ठीक है, उनको बारीक काट लेना. इसके साथ आपने क्या करना है, 2 खाने के चम्मच आपने लेना है सोया सॉस, आधा कप टोमेटो केचप, 1 चाय का चम्मच काली मिर्च, आधी चाय का चम्मच कुटी हुई मिर्च, 1 चाय का चम्मच आपने तकरीबन नमक ले लेना. ठीक है, नमक अगर आपने उसमें डाला है तो फिर आधी चाय का चम्मच, अगर आपने नहीं डाला स्पैगेटी के अंदर तो फिर आपने 1 चम्मच लेना. ठीक है, अगर आपके पास वॉस्टरशायर सॉस है तो वो भी 2 खाने के चम्मच, वो बहुत कम लोगों के घर में होता है, थोड़ा सा वो महंगा होता है. ठीक है, अब आपने ऑयल गरम करना है 4 से 5 खाने के चम्मच, उसमें 1 खाने का चम्मच आपने डालना है लहसुन चॉप किया हुआ. अच्छा फ्रेश लहसुन चॉप करके डालना, पेस्ट ना डालना. ठीक है, जब वो फ्राई होता है ना तो उसका बड़ा अच्छा सा टेस्ट आता है, वो छोटे छोटे चंक्स जो होते हैं. आपने ऑयल में लहसुन फ्राई करना है, लहसुन फ्राई हुआ तो उसके अंदर आपने चिकन डाल देने. चिकन के साथ आपने जरा सा आपने क्या करना है, इसको थोड़ा सा कवर कर दीजिएगा ताकि चिकन थोड़ा गल जाए. जब देखिएगा कि वो थोड़ा गल गया, अब आपने क्या करना है, इसको हाई फ्लेम पे आपने इसको अच्छी तरह से फ्राई करना है ताकि वो पानी बिल्कुल ड्राई हो जाए. पानी ड्राई हुआ, अब आपने क्या करना है, इसमें शिमला मिर्च, बंद गोभी, गाजर, हरी प्याज ना डालेगा, ये आपने डालना है. साथ में आपने सोया सॉस, साथ में आपने इसमें थोड़ा सा टोमेटो केचप, अगर वॉस्टरशायर सॉस है वो डाल दें, चिली सॉस है वो थोड़ा सा डाल दें 1 खाने का चम्मच, ये सारी चीजें डालकर, कुटी हुई मिर्चें डालकर अब आपने क्या करना है, इसको 1 मिनट के लिए पका लेना. उसके बाद स्पैगेटी डालना, स्पैगेटी डाल के उसको अच्छी तरह से आपने मिक्स कर लेना ताकि सारा मसाला इसके अंदर अच्छी तरह से कोट जाए. कोट होने के बाद फिर आपने चूल्हा बंद करना है, हरी प्याज डाल के उसको ढक देना. ठीक है, ताकि सब्जियां थोड़ी थोड़ी सी कच्ची कच्ची रहे तो उसका टेस्ट और खुशबू बड़ी अच्छी आती है. तो इस तरह से चिकन चाउमिन जो है तैयार हो जाएगी.
0: चिकन चौमिन इज रेडी. और चिकन चौमिन की मैं कहती हूँ बस क्या ही बात है, ये भी एक वो मतलब कुजीन में से एक है जो कि बहुत अच्छा लगता है सबको, बहुत अच्छा लगता
1: है. हाँ, होता है, बन भी आसानी से जाता है.
0: बिल्कुल ऐसा ही है,
1: زیادہ سبزیوں کا استعمال. اچھا چائنیز کی یہ بڑی اچھی بات ہوتی ہے کہ اس میں سبزیوں کا بہت زیادہ مطلب استعمال ہوتا ہے.
0: یہ بات ہے
1: ایک ہیلدی فوڈ ہے جو تاکہ ویجیٹیبلس میں ویسے تو جو لوگ
0: نہیں کھاتے صحیح کہہ رہی ہیں
1: اس سے کھا لیتے اور واقعی بڑی مزے کی بھی لگتی ہیں.
0: یہ بات تو بالکل ٹھیک ہے. اور بتا رہتا ایسا ہے کہ اب کے ٹائم میں جو ہے وہ نوڈلز میں بھی آپ کے پاس بہت ورائٹی آ چکی ہے کہ اس طرح اس طرح, لیکن چاؤمن کی بات نا ابھی تک ایک اپنی جگہ قائم ہے کہ اس کی جگہ کوئی نہیں لے سکا آج تک. سو دیٹ از سو نائس کیونکہ چاؤمن پھر چاؤمن ہے اور چاؤمن ہم سب کا جو ہے وہ بڑا ہی فیوریٹ ہے. اور ردا نے آپ کو اس کی ریسیپی بھی بتائی ہے. اور اسی کے ساتھ ساتھ مجھے کیا یاد آیا, مجھے یاد آیا کہ ہاں ردا ایک دن آپ میرے لیے وہ بنا کے لائی تھی میکرونی کوئی باربیکیو تکا کا, وہ بہت مزے کی بنائی تھی آپ نے.
1: کوئلے کا اسموک دے دیا تھا میں نے, اس میں کریم ڈالی ہوئی تھی, تھوڑی سی کریم اس میں ڈال دی تھی, ٹومیٹو کیچپ تھا, وہ بھی بڑے مزے کی,
0: بہت مزے کی بنتی ہے. ابھی مجھے اچانک سے اس کا ذکر کرتے کرتے یاد آ گیا کہ ہاں وہ بھی بڑے مزے کی بنائی تھی.
1: اس میں نا چکن بھی ڈلتے ہیں, ساسیجز بھی ڈلتے ہیں, وہ بڑے مزے کا اس کا ٹیسٹ آتا ہے. اور اس کے بعد آپ کیا کریں, اس میں تھوڑا سا دودھ اور کریم ڈال دیں اور ایک کوئلے کا اسموک دے دیں, وہ بڑے مزے کا اس کا ٹیسٹ آتا ہے.
0: اچھا زبردست ہو گیا بھائی اس طرح.
1: اچھا اس میں زیادہ سبزیاں نہیں ڈلتی, شملہ مرچ ڈلتی ہے زیادہ سبزی. اگر آپ کے پاس مشروم ہے تو آپ مشروم.
0: ہاں مجھے تو یہ مشرومز اور یہ جو ہے ایلیپینو وغیرہ بڑے مزے کے
1: اچھے لگتے ہیں.
0: آئی لو, اور میں کہتی ہوں ایلیپینو اور جو پکلز ہیں یہ تو بیسٹ ہے. اچھا جیسے پکلز جو ہیں جو ہم بازار سے خریدتے ہیں تھوڑے مہنگے ہی پڑتے ہیں اوبویسلی, اسی کے گھر میں بنا سکتے ہیں ہم
1: جس طرح سے ہمارے ایک تو ویجیٹیبل والے ہوتے ہیں, وہ تو سرکہ صرف
0: سرکہ
1: گرم کیا, اس کے اندر تھوڑا سا آپ نے نمک ڈال دینا, تھوڑی سی چینی ڈالنی ہے, پھر وہ تھوڑا سا ہلکا سا نیم گرم جیسے ہوتا ہے نا اس کے اندر وہ سبزیاں ڈال دیتے ہیں. اب وہ چلی والا جو ہوتا ہے نا
0: چلی آئل,
1: چلی آئل تو الگ سا ہوتا ہے, لیکن جس طرح سے وہ بڑی بڑی مرچیاں ہوتی ہیں,
0: ہاں ایلیپینو, ہاں
1: ایلیپینو جس کو کہتے ہیں, ویسے ہوتا ہے ایلوپینو لیکن زیادہ تر لوگ جیلوپینو کہتے ہیں, بولتے ہی ہیں اس کو. تو وہ بڑی والی جو مرچی ہوتی ہے اس کا بھی یہی ہوتا ہے کہ آپ سرکے میں خالی اس کو ڈپ کر کے رکھ لیں تو وہ بہت سیلڈ کے اندر جس طرح سینڈوچز وغیرہ بناتے ہیں اس میں بھی بڑے مزے کی لگتی ہیں, بہت اچھی لگتی
0: ہے. یہ تو ہے بہت مزے کی لگتی ہے, جو اس کا ایک سار سا ٹیسٹ ہے نا وہ بہت ہی مزے کا لگتا ہے. بالکل, تو آپ اسے گھر میں بنا سکتے ہیں. تو میں نے کہا چلو رضا سے پوچھ بھی لیتے ہیں کیونکہ یہ مہنگی ملتی ہیں بازار سے,
1: حالانکہ کچھ بھی نہیں, صرف سرکہ ہوتا ہے, نمک تھوڑا سا ڈال دیں اور چینی ہلکی سی ڈال کے اس کو اندر ڈپ کریا جاتا ہے.
0: ایسا لگتا رہتا خراب نہ ہو جائے گھر میں رکھ کے, پتہ نہیں کیوں ڈر لگتا ہے.
1: سرکے والی چیز کبھی خراب نہیں ہوتی, اوپر تک وہ پوری ڈپ نہ ہو کبھی بھی خراب نہیں ہوتی. پیاز کو بھی آپ ڈال کے رکھ سکتے ہیں, آپ اس کو کھیرے کو اس طرح سے کٹنگ کر کے ڈال کے رکھ سکتے ہیں, بڑے اچھے لگتے ہیں وہ.
0: ہاں یہ بات تو صحیح ہے, بالکل ٹھیک ہے بھائی, اس طرح سے آپ رکھ سکتے ہیں اور کھا سکتے ہیں بنا کر, کیونکہ نئی نئی چیزیں ہیں اور نئے نئے ایڈیشنز کو آپ ایڈ کریں اپنی روزمرہ کی چیزوں میں تو آپ کو مزہ آئے گا. بالکل ٹھیک ہے, ایک اور ریسیپی کی جانب چلتے ہیں اور ردا آفتاب سے پوچھتے ہیں کہ بھائی یہ چیز جو ہے وہ کس طرح بنتی ہے. اچھا بھائی ہمارے پاس دو تین میسج آئے ہیں, ایک ایک کر کے شامل کرتے ہیں. ایک جانب ہمارے پاس ہے کہ ملائی بوٹی بتا دیں, کیا وہ چولہے پر آرام سے بن جاتی ہے؟
1: بالکل بن جاتی ہے ملائی بوٹی, اگر آپ کے پاس باربیکیو کا ہے تو باربیکیو کر لیں, اوون میں بیک کر لیں, گرل پین میں بنا لیں, پتیلے میں بنا لیں, وہ تو بڑی آسانی سے, اس کا کوئی اتنا مسئلہ نہیں.
0: گل بھی جاتی ہے اچھے سے,
1: گل بھی جاتی ہے. اس کے لیے کیا ہے کہ چکن لے لیجیے گا, چکن جیسے آپ نے ایک کلو چکن کی بنانی ہے تو آدھا کپ دہی, آدھا کپ کریم ہے, دو کھانے کے چمچ ہری مرچوں کا پیسٹ ڈال دیجیے گا, ایک کھانے کا چمچ آپ نے کالی مرچ ڈال دینی ہے, ایک چائے کا چمچ پسا گرم مسالہ, ایک چائے کا چمچ نمک, تو ادرک لہسن کا پیسٹ ایک کھانے کا چمچ. تو یہ ساری چیزیں میں تو کیا کرتی تھی, اس کو بلینڈر کے اندر ڈالا, ہری مرچیں, لہسن, ادرک اور اس کے ساتھ ہی کالی مرچ سب ڈال کے اس کو چلا دیتی تھی, تو بڑی زبردست وہ پیسٹ جاتا تھا. اور ساتھ میں آپ نے دہی اور کریم اور اس کے ساتھ پپیتا ضرور لگائے گا, اس لیے کہ گلی بھی بڑی اچھی سی تھی. تمام چیزیں لگا کر اس کو رکھ دیجیے گا آدھے گھنٹے کے لیے. اب آپ نے پتیلے میں بنانا ہے تو تھوڑا سا آپ نے آئل ڈالنا ہے اور اس کو ڈال کے ڈھک دینا, اور 10 منٹ کے اندر بڑی اچھی سی تیار ہے. اب اس کو تیز آگ پہ آپ نے بھنائی کرنی ہے, آخر میں کوئلے کا دھواں دے دینا, یا پھر وہ شاشلی کی اسٹک پہ لگا لیں, وہ بڑی اچھی لگتی ہے, اسٹک پہ لگا کر آپ بنا سکتے ہیں.
0: اوکے, یعنی یہ بن سکتی ہے چولہے پہ, سو ڈونٹ وری اباؤٹ دیٹ. اور ملائی بوٹی بھی بہت مزے کی لگتی ہے, یہ بات بھی ٹھیک ہے, یاد آ گیا مجھے ملائی بوٹی کے بارے میں. اوکے, اور ہمارے پاس ایک اور دوسرا میسج ہے, کہتی ہیں کہ مجھے کھیر کی ریسیپی بھی بتا دیں, صبح بناؤں گی. صبح والا بڑے لوگ آ رہے ہیں آج ہمارے پاس.
1: اچھا کل چھٹی کا دن ہوگا نا,
0: بالکل.
1: اچھا یہ پوری کے ساتھ بھی کھیر بڑے مزے کی
0: اچھی لگتی ہے, پوری کے ساتھ بھی ہو رہے تھے, تافتان کے ساتھ,
1: تافتان کے ساتھ بھی. ہاں شادی بیاہوں میں اکثر ہمیں نظر آتی تھا تافتان کے ساتھ اس کو کھانا شروع,
0: بالکل صحیح بات
1: لگتی ہے, بڑی اچھی. اچھا اس کے لیے کیا ہے کہ آپ نے کیا کرنا ہے, آپ دودھ لے لیجیے گا تقریباً 2 لیٹر دودھ, اور آدھا کپ آپ نے چاول لینا ہے, چاول کو آپ نے بھگو دینا ہے, بھگو کے آپ نے اس کے بعد آپ نے اس کو 1 کپ دودھ ڈال کر اس کو पीस लीजिएगा, ठीक है, आधा घंटा पहले भिगो दीजिए, आधा घंटा एक घंटा जितनी देर भी भिगो सकते हैं। उसके बाद उसका पानी फेंक के उसको दूध में डाल के तीन चार इलायचियां डाल के उसको आपने अच्छी तरह से ग्राइंड करना है। अगर आपके पास बादाम है तो आप क्या कि 10-12 बादाम भी डाल देना, बड़ा अच्छा टेस्ट आता है। उसको अच्छी तरह से आपने ग्राइंड कर लेना। ग्राइंड करने के बाद अब आपने क्या करना है, दूध चूल्हे पे जो पकने रखा है उसके अंदर डालकर चम्मच चलाते जाएगा, जब तक कि उसमें उबाल ना आए आपने चम्मच चलाते जाना है, ठीक है। जब इसमें उबाल आए तो चूल्हा बिल्कुल हल्की आग पे आपने इसको छोड़ देना है। जब देखिएगा ये अच्छी तरह से पक गया, गाढ़ा हो गया, चावल गल गए, अब आपने क्या करना है, इसके अंदर आपने डाल देना है तकरीबन आप 1.5 कप के जितनी चीनी, ठीक है, 1.5 से 2 कप भी डलती है इसलिए कि मीठा जितना खाना है सब, 1.5 से 2 कप आप उसमें चीनी डाल देना और चम्मच चलाते रहना। जब चीनी का पानी बिल्कुल खुश्क हो जाएगा अब आपने चूल्हा बंद करना है। चूल्हा बंद करके आपने 1 कप खुश्क दूध इसके अंदर मिक्स कर लीजिएगा, अच्छी तरह से दूध को मिक्स कर लीजिएगा, और उसके बाद आप निकाले मट्टी के बर्तन में, ऊपर बादाम पिस्ते चांदी के बर्तन लगाए, बहुत ही मजे की खीर जो है तैयार हो जाती है।
0: मजेदार खीर इज रेडी। खीर बड़ी अच्छी लगती है और ठंडी करने के बाद भी गरम गरम, मुझे तो गरम गरम भी कभी कभी बड़ी अच्छी लगती है,
1: गरम भी अच्छी लगती है। खीर तो वैसे ही कहते हैं बहुत एक ऐसी ऐसा मीठा है जो एवरग्रीन मीठा,
0: बिल्कुल बिल्कुल सही बात है,
1: मतलब पसंद है, कभी भी किसी जगह पे भी या घर पे भी दावत होती है तो खीर की एक
0: खीर की बात है। बिल्कुल सही बात रजा ने कही, ये तो हकीकत है। रजा अब के हम टाइम ऐसे टाइम में आ गए हैं जहां पर ये जो एक ओरिजिनल हमारे मीठे है ना वो खो गए, शाही टुकड़े हो गए, जर्दा हो गया, खीर हो गई,
1: सही कह रहे हैं,
0: बहुत पसंद किए जाते थे।
1: अभी क्या है कि मैंने अपने शो में 2 दिन ऐसे रखे हैं, एक मैंने रखा है लेफ्ट ओवर खानों का, जो बची हुई डबल रोटी, बचे हुए चावल या बची हुई चीजों से हम उसको तैयार करते हैं, ठीक है। एक हमने ऐसा रखा है कि एक भूली बिसरी रेसिपीज, भूली बिसरी वो कि जैसे वो हमारी अम्मी नानी बनाती थी, वो अल्टे पलटे हो गए, मंगोचियां हो गई, वो रोटी का जो एक सारा बनता है वो हो गया, तो इस तरह की वो रेसिपीज जो पहले हमारे बड़े अम्मी नानी दादियां बनाती थी, तो अब ये है कि वो चीजें जो क्या नाम लेते हैं अब हमारी नई जनरेशन को नहीं पता था, हमने कहा उनकी यादों को ताजा करते हुए हमने ये रेसिपी स्टार्ट की है।
0: बहुत अच्छा, ये बहुत अच्छा कॉन्सेप्ट और आइडिया है, बहुत जरूरी है इन चीजों को हाईलाइट करने का। आजकल जो है वो हम कोरियन और पता नहीं इस वाली जैपनीज और पता नहीं किन किन चीजों में फंस गए, कुछ इंजॉय कर भी रहे हैं और एक जाने ना हम उकता भी जाते हैं वही वाली चीजों को खा खा के। ऑब्वियसली हमारा ट्रेडिशन नहीं है, हम उन चीजों को खाने के आदि नहीं है, और बहुत ज्यादा मिर्चें जो है वो आपको बहुत मुतासर भी करती हैं, इतनी इतनी ज्यादा मिर्चें, हाँ कोरियन वाली,
1: वो मैं मेरी वो छोटी मंगवाती है और वो जल रहा होता है पर खा भी, क्या जरूरत है इतनी
0: तकलीफ भी हो रही है और फिर खाया भी जा रहा है। तो बस यही है कि वो ट्रेंड है, एक ऐसा चल रहा है ना कि बस सब उसे फॉलो करने के लिए अपना दिल भी जला रहे हैं और बस खा रहे हैं, लेकिन ये है कि भाई हमारे जो अपनी एक रिवायती खाने हैं ना वो बड़े मजे के लगते हैं, और इस पर भी हम बात करेंगे अभी मजीद क्योंकि रजा हमारे साथ मौजूद है, लेकिन ब्रेक आ गया मेरे पास जिसे हम करते हैं शामिल, फिर वापस आकर हम बात करेंगे कुछ और भी मजे मजे की रेसिपीज पर, तो आपने कहीं नहीं जाना है, वी विल बी राइट बैक।
2: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries.
3: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
4: Sona Sehat Kamyabi Scheme ke tehet.

0: FM 100 ला रहा है मुलाकात, हर हफ्ते की दोपहर 3 बजे अजमल शोभी के साथ, जिसमें आप सुन सकेंगे मारूफ शख्सियत की बातचीत। मुलाकात FM 100 पर। मुलाकात
1: अपने तमाम ही देखने और सुनने वालों को FM 100 पाकिस्तान के कराची स्टेशन से अजमल खान शोभी की जानिब से अस्सलाम वालेकुम और अस्सलाम वालेकुम पाकिस्तान। उम्मीद करता हूं कि आप सब खैरियत से होंगे, ठीक ठाक होंगे और यकीनन मुंतजिर होंगे आज की मुलाकात के, कि आज की मुलाकात किससे हो रही है। वैसे तो आपको पता है कि अब तो दौर वो जदीद हो चुका है कि अब सोशल मीडिया के जरिए हम फ्लायर बैनर लगाते हैं तो सब तक पहुंच जाती, खबर बता देते हैं कि हमारे साथ हमारे आज के मेहमान कौन होंगे। फिर भी बहुत सारे लोग ऐसे जो शायद अभी भी सोशल मीडिया को नहीं देखते, वो उनका कोई ताल्लुक नहीं है, वो कहते हैं यार शोभी साहब हम तो बस रेडियो सुनते हैं और रेडियो सुनकर ही हम एंजॉय करते हैं, हमें कुछ भी नहीं देखना, ना देखना ना सुनना, कहीं बस एक ही रेडियो है। तो बहरहाल उन तमाम लोगों के लिए कि आज हमारे साथ माशाल्लाह ऐसी शख्सियत है कि जिन्हें जो जिनका ताल्लुक बेसिकली कहते जो बेसिक है हमारा रेडियो, उस रेडियो से ताल्लुक है उनका और उस रेडियो को सुन सुनकर हम बचपन में हमें वालदा वालिद कहते थे कि जो लफ्ज यहां से आ रही है बस ये सही है, इसका तलफ्फुज ये होगा, इसे इस तरह बोलते हैं, इसकी अदायगी ये, इसका मतलब ये है। और हमेशा से यही होता रहा है कि पाकिस्तान टेलीविजन हो गया, रेडियो पाकिस्तान हो गया, वहां से जो चीजें जब नशर होती थी तो बस वो कन्फर्म होती थी कि यही कन्फर्म है, इसके अलावा कोई चीज भी नहीं, ये बिल्कुल ऑथेंटिक है और कन्फर्म है, यही आपने बोलना है और यही लफ्ज इसी तरह बोलना है। तो वही सीखते सीखते सीखते कहते हैं वो गाते गाते हम भी गवैये बन गए, फिर सीखते सीखते हम भी यहां पर आ गए और वही शौक हमें रहा कि यार मैंने भी बोलना है। वो बचपन में होता था कोई बात है कि कहते थे इतने से डब्बे में आवाज कैसे आती है, ये लोग बोलते कैसे, कहां से बोल रहे होते, कैसे बोल रहे होते। तो बहरहाल तो उन तमाम को सीखते सीखते आज माशाल्लाह हमारे साथ मौजूद हमारे रेडियो पाकिस्तान की बहुत सीनियर हमारी माशाल्लाह शख्सियत है और मैडम रबिया अकरम हमारे साथ मौजूद है और जो कि रेडियो पाकिस्तान से रिटायर्ड हैं और डिप्टी कंट्रोलर प्रोग्राम, क्योंकि वहां बिल्कुल सही आपने कहा वहां के सारे अलग अलग कंट्रोलर भी है, सब कंट्रोल करने वाले अलग अलग है। तो हमारे साथ मौजूद खुश आमदीद कहूंगा, अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम व रहमतुल्लाह और FM 100 सुनने वाले तमाम सामईन की खिदमत में रबिया अकरम भी हाजिर है आज अजमल शोभी के साथ।
1: थैंक यू। माशाल्लाह आप तो खुद भी प्रोग्राम करती रही हैं।
2: जी बिल्कुल, मेरी जो तो एंट्री रेडियो पाकिस्तान में हुई वो बहसियत कॉम्पेयर प्रेजेंटर की ही हुई थी।
1: क्या बात है।
2: फिर उसके बाद प्रोड्यूसर का इम्तिहान दिया और इस तरह सिलेक्ट हो।
1: तो बात इस तरह चलते रहते, वो कहते बात चल निकली तो अब देखे कहां तक पहुंचे, इस तरह पहुंच गए यहां पर। अच्छा, रेडियो पाकिस्तान का दौर आपको पता कि FM 100 जब आया वो तो उस वक्त आया कि जब रेडियो पाकिस्तान वाइंड अप हो चुका था।
2: वाइंड अप नहीं हुआ था,
1: मतलब एक तरह से वो आखिरी सांसें ले रहा था। बस ये कहने
2: रेडियो पाकिस्तान की ये नशरियात मीडियम वेव्स पे थी ना। हम FM की टेक्नोलॉजी पे आ गए थे लेकिन रेडियो पाकिस्तान मीडियम वेव पे हयात था, हयात है,
1: वो तो है, वो है। मगर बात है कि जो हमारे यहाँ जो एक सिलसिला रहा है रेडियो पाकिस्तान का, मतलब मैं खुद बचपन में वो बातें बता रहा, रेडियो चलता था, चलते चलते वो बिल्कुल ये रहा कि अब मीडियम वेव पे भी अगर वो चल रहा था तो वो ऐसा चलता था कि एक वो रिकॉर्ड चलते थे, वो जो अटक गया तो पता अटक ही गया, वो चल ही रहा है, वो चल ही रहा है, वो सुन रहे, ये हो क्या रहा है। तो ये तो सांसें आखिरी हो गई ना, कि आखिरी सांसों पर था।
2: असल में शोभी, जैसे सारा माशरा जबू हाली का शिकार हुआ ऐसे ही फिर सरकारी इदारे भी होते चले गए क्योंकि नजर करम नहीं रही लोगों की, तो बस इस वजह से, वरना मैयार के लिहाज से बड़े बड़े असातिज़ा मौजूद।
1: नहीं, इसमें कोई शक नहीं, इसमें मैं तो खुद बता रहा हूँ कि मैंने तो खुद लगे तो टेक्निकली तो सारी बात थी, मतलब टेक्निकली वो बात है कि वक्त के साथ साथ फिर शायद इसी वजह से फिर वो अगर थोड़ा सा रेडियो पाकिस्तान अगर वो उसको सही उसकी देखभाल होती, सही उसकी केयर होती तो शायद हो सकता है कि वो इससे पहले बहुत आगे निकल चुका होता।
2: एग्जैक्टली, बिल्कुल ठीक, मैं आपकी बात से इत्तेफाक करती हूँ कि यहाँ हमारा जो तकनीकी शोबा था उस पर अशद जरूरत थी क्योंकि वो बाबा आदम के जमाने की मशीनें हैं और ये सारा साथ नहीं देती थी। वो जो आप सीडीज का कह रहे हैं वो कहलाते थे LPs,
1: LP रिकॉर्ड
2: वो रुक जाते थे, स्टाइलस खराब हो
1: गया, वो लादे पिन लगी हुई, वो चल रहे कहीं अटक गया, तो बस वही।
2: हम भी ये कहते थे क्या एक ही जगह के गाना, लेकिन बाद में पता चला जब दाखिल हुए कि भाई ये बहुत पुराने मामला हैं। फिर अल्लाह का शुक्र है कि अब डिजिटलाइज हो गया और सारा मामला कंप्यूटर से होता है, तो अब टेक्निकली समथिंग इज बेटर देन नथिंग वाला मामला।
1: हाँ, मतलब मगर मैंने देखा अभी भी, मतलब मीडियम वेव पे तो अभी भी कंडीशन इतनी अच्छी नहीं है।
2: ٹرانسمیٹرز آر ناٹ پاورفل. یہی والا مسئلہ ہے, کوئی توجہ ہی نہیں ہے کہ ٹرانسمیٹرز کو بہتر بنائے تاکہ جو کچھ ہم کہہ رہے ہیں وقول للناس سے حسنہ بتایا گیا ہے تو وہ اسی طرح
1: پہنچے تو صحیح,
2: بحسن و خوبی پہنچے.
1: مگر وہی بتایا کہ اور ایف ایم بھی آپ کا شروع ہوا تو ایف ایم پہ بھی بس ایک بہرحال پروگرام تو چل رہے ہیں, مگر یہ کہ اس سے بہتر ہے, بہرحال اس سے بہتر ہے. اب تو میں نے سنا ہے کہ شاید وہ اس کا جو ہے وہ میڈیم ویو جو ہے وہ بھی ایف ایم پہ کنورٹ 93 پہ ہو گیا شاید.
2: جی ایف ایم 93
1: کیونکہ میڈیم ویوز کے اب ٹرانسمیٹر ہیں یہاں پر پاکستان میں, تو حالانکہ دنیا بھر میں تو چل رہے ہیں,
2: مینٹیننس بھی نہیں کرنے والے موجود.
1: اچھا یہ اچھا یہ آپ کیا کہتے ہیں مطلب ایف ایم وہ ریڈیو جب اور آج کا یہ ایف ایم ہے, یہ جو ہم کنورٹ ہوئے اس پہ ایف ایم پر آئے ہیں, تو آپ کیا سمجھتی ہیں کہ یہ سلسلہ بہتر ہوا یا تھوڑا سا آج کے اور اس میں ریڈیو میں کیا فرق, کیا آپ فرق محسوس کرتی ہیں؟
2: میرا خیال ہے شعبہ بہتر ہوا. ٹھیک ہے, وہ نسل جو نوجوان نسل کہلاتی تھی وہ بھی ریڈیو کی طرف متوجہ, ورنہ ریڈیو سینئرز کا تھا,
1: ہے
2: نا, سینئرز کا میڈیم تھا. میرے ابا سنتے تھے ریڈیو پاکستان بھی, بی بی سی بھی, سری لنکا کا کوئی سیلون ریڈیو, ایران زائدان, تو ہم یہی کہتے تھے کہ یہ ریڈیو سے کیا ایڈکشن ہے. لیکن جب ایف ایم ٹیکنالوجی آ گئی اور ایف ایم پہ نشریات آنے لگی تب نوجوان طبقہ بھی ہوا. اور مجھے یاد ہے کہ ایف ایم 100 جس طرح ایک جیسے لیڈنگ اس میں تھا اس وقت, اور بہت ہی زیادہ لوگوں کی ایک توجہ مبذول ہوئی, کیا لسنر شپ ہوئی. تو پھر اس کے
1: 23 مارچ کو 95 کو جو ہے لانچ ہوا تھا یہ, اور بس السلام علیکم پاکستان شور مچا کر, یہ کہاں سے آئی ہے, کون لوگ ہیں, کون لوگ ہیں
2: واقعی میں, وہ بہت ہی ایک جسے کہتے ہیں کیرزما سا لگتا تھا.
1: تو حقیقت ہے,
2: حقیقت.
1: اچھا نہیں اس وقت, اب آج کا جو دور ہے مطلب یہ تو ہماری نئی نسل اس پہ کنورٹ بھی ہوئی ہے. اچھا وقت کے ساتھ ساتھ میں نے یہ دیکھا ہے کہ مگر وہ چیزیں جو نالج ہمارے ریڈیو پاکستان کے لوگوں پہ تھی وہ چیزیں یہاں تک نہیں پہنچی, وہ نہ وہ تلفظ ہے, نہ وہ ادائیگی ہے, نہ وہ ایکسپریشنز ہیں, مطلب وہ تمام چیزیں آپ کیا سمجھتی ہیں کہ وقت کے ساتھ ساتھ ہو رہی ہے کیا؟
2: میرا خیال ہے شعبہ یہاں تو میں آپ سے بالکل اتفاق اس بات پہ کرتی ہوں کہ معیار کانٹینٹ وائز جو ہے نا وہ نہیں رہا. اب میں آؤں گفتگو کرنے کے لیے بیٹھوں اور میرے پاس بیک گراؤنڈ میں کچھ بھی نہ ہو,
1: کچھ بھی نہ ہو.
2: ہم جب ایک پروگرام شروع میں کرتے تھے جو ڈس جاکی پروگرام کہلاتے تھے وہ اسکرپٹڈ ہوتے تھے, باقاعدہ ہمارے پاس اسکرپٹ موجود ہوتا تھا اور ہم اس کو اس طرح پیش کرتے تھے کہ لوگوں کو لگے ہم انہی سے بات کر رہے ہیں جیسے کہ اب ایف ایم کی براڈ کاسٹنگ ہے. لیکن اب شعبہ میں سنتی ہوں, اگر پروگرام ایف ایم ٹرانسمیشن سنتی ہوں بہت سارے اسٹیشنس پہ, وہاں کچھ نہیں ہوتا. اچھا میں بھی آ رہا تھا تو دیکھا بھائی وہ کھانے کی ایک وہ بڑی اچھی وہ لگی ہوئی تھی, دیگ چڑھائی ہوئی تھی اور سب کو دے رہے, بھائی یہ نہیں کریں آپ, لوگوں کو معلومات فراہم کریں. یہ ریڈیو کیا ہے, انٹرٹینمنٹ کا بھی ذریعہ ہے, نالج کا بھی ذریعہ ہے, آپ کی انفارمیشن کا بھی ذریعہ ہے اور ایجوکیشن کا بھی ذریعہ ہے. اگر یہ آبجیکٹیوز نہیں ہوں گے تو ریڈیو نشریات نہیں.
1: اچھا اس کے ساتھ ساتھ یہ بھی سب چیزیں چلے اپنی جگہ ٹھیک ہے, مگر بات یہ کہ میں نے عموماً دیکھا ہے کہ ہمارے جو لوگ ہیں اب جو ہماری جنریشن آ رہی ہے جو ابھی تو کچھ بہتر بھی ہو گئی ہے, مگر میں جو سلسلہ چلا وہ یہ کہ ہم گفتگو وہ کہیں شروع کرتے ہیں, اچھا انہیں خود پتہ نہیں اس کو ختم کہاں کرنا ہے,
2: درست وائنڈ اپ نہیں کرنا,
1: اور پھر اب اگر وہ وائنڈ اپ پہ پہنچ گئے انہیں یہ بھول جاتے شروع ہم نے کہاں سے کی تھی,
2: کیا کیا تھا
1: کہ ابھی اس وقت جو بات ہم نے اینڈ کر لی ہے اس کا اگر اختتام کریں تو اس کا خلاصہ پیش کرنا کہ ہم نے کیا کہاں سے آگے کہاں پہنچے یہ پتہ نہیں ہوتا.
2: نہیں اور شعبہ اب آج کل ایک ٹرم آپ سنتے ہیں نا, ارے بھائی لمبی نہیں کرو, میں یہی کہتی تھی کہ بھائی لمبی نہیں کرنی ہے, مختصر کوزے میں بند کرو.
1: کیا بات, اچھا یہ بھی بہت زیادہ ہو گیا, لمبی نہیں کرو یار, زیادہ نہیں چھوڑو یار, زیادہ
2: نہیں چھوڑو, سلینگ ہے لیکن بات درست.
1: ہاں بات تو آیا مگر وہی بات ہے کہ اب تو عام طور پہ ریڈیو پہ یہ ہماری لینگویج چل رہی تھی, یہ ادائیگی بھی چل رہی ہے, یہ سلسلہ بھی چل رہا ہے. اچھا پھر بہت سارے لوگ یہ بھی ہیں کہ وہ بولتے تو بہت کچھ ہیں مگر وہ تمام چیزیں ان کی آواز میں جو کہتے ہیں وائس ایکٹنگ ہے نا, یہ بھی وائس ایکٹنگ ہے نا, اداکاری تو ہم وہاں کرتے ہیں, یہ بھی اداکاری ہے, صداکاری ہے, تو مطلب وہی اداکاری کی قسم ہے. تو یہاں پر مگر وہ چیزیں وہ نمایاں نہیں ہوتی, اب وہ بولتے رہے ایک بڑا بہت ہی ایک سیڈ سانگ ہے, بہت افسوس والا آپ کی بات چل رہی ہے کچھ ایسی, تو وہ مگر ان کی ادائیگی سے رکھتے نہیں کہ یہ یار یہ بول کیا رہا ہے, یہ بول کیا رہا ہے اور اس کی آواز سے تو لگ رہا ہے کہ یہ بندہ ایسا ہے.
2: شعبہ ہمارے جو ٹیچرز تھے نا وہ ہمیں یہ بتاتے تھے کہ کمپیئر پریزنٹر پروڈیوسر وہ یہاں سے نہیں ہوتا, یہاں سے ہوتا,
1: یہاں سے ہوتا,
2: دماغ

0: پاکستان میں 48% لڑکیاں تعلیم کے حق سے محروم ہیں.
1: اس یوم آزادی عہد کرتے ہیں لڑکیوں کی 100% تعلیم کا, کیونکہ جب لڑکیاں پڑھتی ہیں تبھی قومیں آگے بڑھتی ہیں. بیٹی پڑھاؤ, مضبوط بناؤ.
2: This program is brought to you by
3: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja,
2: and Sarsabz Nitro Force ko laga aur jeetta ja.
4: FM 100, like us on facebook.com/FM247365.
5: توہین رسالت, نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے. سوشل میڈیا جیسا کہ یوٹیوب, ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے, سائبر کرائم ونگ, پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں. ذمہ دار شہری بنیں, میڈیا, انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں. مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے.
2: It's 5:45 PM. This time check is brought to you by Phoenix Batteries.
3: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
6: Step School se foundation ho strong. Step Schools de raha hai modern new age education which will prepare your child in becoming a future leader. Admissions open. For more details call now at 0311117837.
7: ہماری پرانی کار تو بالکل ٹھیک چل رہی ہے.
8: ٹھیک تو ہے لیکن اسپیشل نہیں.
7: مطلب
8: امیجن پش سٹارٹ, ملٹیپل ڈرائیو موڈز, کروز کنٹرول, پاور ڈرائیور سیٹ, الوئے ریمز اور سن روف.
7: اسپیشل تو لگ رہی ہے
8: اور پرائز صرف 64,49,000.
7: اب سمجھ آیا اسے اسپیشل ایڈیشن کیوں کہتے ہیں. Experience the new Hyundai Elantra 1.6 Special Edition. Now available at Hyundai dealerships nationwide.
9: برانڈ نیو سوزوکی آلٹو جیتنا چاہتے ہیں؟ بس اپنے ایزی پیسہ اکاؤنٹ میں 15,000 روپے یا اس سے زیادہ ڈپازٹ کریں, بیلنس 20 دن تک مینٹین کریں اور لکی ڈرا میں 4 سوزوکی آلٹو یا 50,000 کے 100 کیش پرائزز جیتنے کا موقع پائیں. تو انتظار کس بات کا, ابھی ڈپازٹ کریں اور جیتیں. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
10: سونا سے ہے کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادیں خریدیں اور پائیں بے شمار قیمتی انعامات.
11: آزادی کا جشن اب باٹا کے سنگ. باٹا لایا ہے زبردست آزادی آفر پورے سٹاک پر, فلیٹ 20% ڈسکاؤنٹ. اپنا فیورٹ شوز اب پائیں زبردست بچت کے ساتھ.
12: پی ٹی سی ایل فلیش فائبر آزادی آفر لگائیں صرف ₹4,999 میں اور پائیں فری شاک اینڈرائڈ ٹی وی باکس ورتھ ₹15,000, فری 100 Mbps انٹرنیٹ سپیڈ 6 مہینے کے لیے, 500 آل نیٹ منٹس اور بہت کچھ. تو آج ہی نیا کنیکشن لگائیں. کال 1218 یا یو پی ٹی سی ایل ایپ ڈاؤن لوڈ کر کے سبسکرائب کریں. ٹرمز اینڈ کنڈیشنز اپلائی, شرائط و ضوابط لاگو ہیں.
13: بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے. اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں. انٹرنیٹ کے ذریعے کھیلوں, تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں, لیکن اس میں نامناسب مواد, سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں. والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں. والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے. بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر, گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے. پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں. www.pta.gov.pk. مفاد عامہ کے لیے یہ پیغام ایف ایم 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا.
2: دس پروگرام از برٹ ٹو یو بائی
3: فینکس لگا اور بھول جا, فینکس لگا اور بھول جا,
2: اینڈ سرسبز نائٹرو فورس کو لگا اور جیتا جا.
14: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا, مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں جہاں موت, मुंह खोले आपकी मुंतजर है।
15: हमने अपने आप को से तीन बार मौत देखा।
16: टाइम से मनु ऐसे ही के मैं हूँ, कब्र से चला गया, मैं नहीं बचा।
17: फिर उन्होंने साड़ी वीडियो बनाया, सानू मारिया, सानू कुटिया।
14: अपने ख्वाबों की तकमील के लिए कानूनी रास्ता इख्तियार करें।
18: एम्बेसी के थ्रू प्रॉपर वे में सबमिट करवाया और बहुत ही जल्दी मेरा वीजा लग गया था वर्क वीजा।
14: इंसानी स्मगलिंग में मुलविस गिरोहों के सद्देभाव के लिए वजीर आजम पाकिस्तान की सरबराही में खुसूसी टास्क फोर्स का कयाम। मुलगीर क्रैकडाउन जारी। एजेंट्स और सरकारी अहलकारान के खिलाफ मुकदमात का इंदराज, गिरफ्तारियां, जायदादों की जब्तगी और बैंक अकाउंट्स मुंजमद किए जा रहे हैं। अंदरूनों बैरूने मुल्क बेहतर रोजगार के लिए प्राइम मिनिस्टर यूथ प्रोग्राम और नेफ्टेक के जदीद तरीन और मुफ्त कोर्सेज में अभी दाखिला लें। मकामात मुकद्दसा की ज़ियारत को जाने वाले ज़ायरीन भी कानूनी ज़रा इख्तियार करें। इंसानी स्मगलरों के चंगुल से बचें। ख्वाब जरूर देखें, बेहतर रास्ता चुनें। हुकूमत पाकिस्तान।
13: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
19: बैंकिंग सहूलियात जैसा कि माइक्रो फाइनेंस एप्स, जैज कैश, इजी पैसा और सोशल मीडिया प्लेटफॉर्म्स अमूमन सारिफ के रजिस्टर्ड मोबाइल नंबर के साथ मुंसलिक होते हैं, जिसके जरिए ये अकाउंट्स न सिर्फ फाल किए जाते हैं बल्कि किसी तब्दीली की सूरत में तस्दीक के लिए भी इस्तेमाल किए जाते हैं। अगर कोई सिम आपके नाम से हटा दी जाए या तवील अरसे तक इस्तेमाल न होने की वजह से रिसाइकल होकर दोबारा जारी कर दी जाए तो यही नंबर किसी दूसरे शख्स को दिया जा सकता है, और अगर बर वक्त एहतियाती तदाबीर इख्तियार न की जाए तो नया सारिफ इस नंबर से मुंसलिक आपके सोशल या दिगर डिजिटल अकाउंट्स तक रसाई कर सकता है। ऐसे अकाउंट से की जाने वाली किसी भी गैर कानूनी, गुमराह कुन या तौहीन आमेज सरगर्मी की जिम्मेदारी असल अकाउंट होल्डर पर आयद हो सकती है, जिसके नतीजे में कानूनी पेचीदगियां और शोहरत को नुकसान पहुंचने का खदशा होता है। इसी तरह अगर पुराने नंबर से मुंसलिक बैंकिंग या मालियाती एप्स महफूज न की जाए तो माली धोखाधड़ी और गलत इस्तेमाल का खतरा भी पैदा हो सकता है। अपने ऑनलाइन तहफ्फुज के पेश नजर ये इकदाम जरूर उठाएं। जैसे ही कोई नंबर अपने नाम से हटाएं या तब्दील करें, फौरन अपने तमाम सोशल मीडिया और डिजिटल प्लेटफॉर्म्स अपडेट कर लें। अपने बैंक, माइक्रो फाइनेंस और पेमेंट ऐप्स में हमेशा अपना मौजूदा और फाल नंबर रखें। अकाउंट्स में मजबूत सिक्योरिटी फीचर्स फाल करें, जैसा कि टू फैक्टर ऑथेंटिकेशन और अकाउंट रिकवरी की सेटिंग्स। डिजिटल तहफ्फुज़ का आगाज सिम के जिम्मेदाराना इस्तेमाल से ही मुमकिन है। बरवक्त और पेशगी इकदाम आपकी शनाख्त, माली तहफ्फुज़ और कानूनी हैसियत में मददगार साबित होते हैं। डिजिटल दुनिया में महफूज कदम, पीटीए।